0: आवाज सही गाना बुधो से उनका अलावा हने टाइम थी वादा शॉर्ट कमर्शियल ब्रेक वटू था तो ब्रेक ते पेर भी लाजमी हुंदो आए ब्रेक हां पोई जल्दी वापसी तवानी मोटी जुदा समय ते बैठा हो जो मां सफा ओ ही मनी ओ ही मोटा दे सो स्टे ट्यून स्टे कनेक्टेड एंड कीप लिसनिंग व्हाइट एज एंटी स्किन ब्यूटी शो स्पोंसर्ड किया जा रहा है व्हाइट एज ब्यूटी प्रोडक्ट्स एंटी स्किन ब्यूटी प्रोडक्ट्स लगाते जाइए खूबसूरत होते जाइए
1: It's 2:30 PM. شدید گرمی کے باعث شہریوں سے گزارش ہے کہ صبح 11 بجے سے شام 4 بجے کے درمیان خاص احتیاطی تدابیر اختیار کریں غیر ضروری طور پر باہر جانے سے گریز کریں ہلکے کپڑے پہنے سر ڈھانپ کر رکھیں دھوپ میں سخت جسمانی مشقت سے بچیں اور بچوں بزرگوں اور بیمار افراد کا خاص خیال رکھیں زیادہ پانی پیئیں اور محفوظ رہیں یہ عوامی آگاہی پیغام حکومت سندھ پی ٹی ایم اے کمشنر کراچی کے الیکٹرک اور سیلانی ویلفیئر ٹرسٹ کے تعاون سے پیش کیا جا رہا ہے
2: زندگی گزاریو اعتماد سا قرآن کے سمجھی بدھندا رہو ڈاکٹر فرحت ہاشمی جو پروگرام تعلیم القرآن روزانو صبح 9:05 تے صرف جی ایف ایم 88 نیٹ ورک تے خوبصورتی جو اصل راز صرف ڈی اسکن بیوٹی کریم ہن میں موجود وائٹامن ای بیڈز ائی جدید مائکرو بیڈز فارمولو اواں جی اسکن کے بنائے نکھری ائی چمکدار صرف بن دیہن میں ڈارک سپاٹس کے کرے ختم ائی دیے قدرتی اصلی گلو ڈی اسکن بیوٹی کریم اصلی گلو ہر ڈی جو شو ا پروڈکٹ بائے بایوکون انٹرنیشنل پاکستان
3: आशिक होंडा शोरूम मेहरापुर एटलेस होंडा मोटरसाइकिल चौक पर एतमाद अम्बा अख्तियार 3S डीलर आशिक होंडा मोटर्स मेहरापुर जिते नई मोटरसाइकिल जी सेल कंपनी जे मुकरर कल रेट ते दस्तयाब है सर्विस सेंटर एटलेस होंडा लिमिटेड जो वारंटी क्लेम सेंटर सर्विस एरिया जिते होंडा मोटरसाइकिल जी बेहतरीन सर्विस कई वेंदी है होंडा कंपनी जा तमाम जेन्युइन स्पेयर पार्ट्स खुसूसी रियायत ते मौजूद आशिक होंडा मोटर्स ते पहेंजे होंडा मोटरसाइकिल जी ट्यूनिंग करायो कंप्यूटराइज जैपनी स्टेचिंग मशीन जे जरिए जिनमें मिले थी मोटरसाइकिल जी कारकर्दगी तमाम बेहतर फ्यूल एडजस्टमेंट आरपीएम जी एडजस्टमेंट कंप्यूटराइज जापानी मशीन जरिए कई वने थी होंडा जे क्वालिफाइड टेक्नीशियन जे जैर निगरानी आशिक होंडा मोटर्स एड्रेस इंडस बाईपास नस्त रेलवे लाइन मेहरापुर राप्ती जिलाए आसिम हुसैन आराई 0307-3592120
4: खुशखबरी जर्मन होम्योपैथिक क्लिनिक सामू वदन बोटा पेट्रोल पंप कोटली कबीर रोड मेहरापुर कराची इस्लामाबाद जो मशहूर डॉक्टर मंजूर हुसैन मेमन एमए डीएचएमएस सिंध आरएचएमपी इस्लामाबाद होम्योपैथिक कंसल्टेंट एंड फैमिली फिजिशियन सीनियर लेक्चरर नवाबशाह होम्योपैथिक मेडिकल कॉलेज नवाबशाह हर अरबा खमीस जुमे छंछर आचर

0: وٹھنی پوندی ماہر امراض نک کن گلو پرانو نزلو نچھو متھے جو سور نظر جی کمزوری کن جو وہن کن جو سور گھٹ بدن میں اچن شوگر بلڈ پریشر دل جا مرض فالج کھنگ ٹی بی مادے جی السر مادے جی جلن دلی جو ودن جگر جا مرض ہیپاٹائٹس بی سی گردے جی پتھری مسانے جی پتھری جو بغیر آپریشن جی کامیاب علاج کیو بنے تو گردن جو انفیکشن چہرے جو رنگ سانورو چہرے جی خارش فٹ فرڈیوں بارن میں قد جو نہ ودن مردن عورتن میں وزن جو نہ ودن انہن سبنی بیمارن جو کامیاب علاج کیو بنے تو رابطے لئے 0301-196-851
1: आशिक होंडा शोरूम मेहरापुर एटलस होंडा मोटरसाइकिल चौक पर एतमाद बा अख्तियार 3S डीलर आशिक होंडा मोटर्स मेहरापुर जिते नई मोटरसाइकिल जी सेल कंपनी जे मुकरर कल रेट ते दस्तियाब आहे सर्विस सेंटर एटलस होंडा लिमिटेड जो वारंटी क्लेम सेंटर सर्विस एरिया जिते होंडा मोटरसाइकिल जी बेहतरीन सर्विस कई वेंदी आहे होंडा कंपनी जा तमाम जेन्युइन स्पेयर पार्ट्स खुसूसी रियायत ते मौजूद आशिक होंडा मोटर्स ते पहेंजे होंडा मोटरसाइकिल जी ट्यूनिंग करायो कंप्यूटराइज जैपनी स्टेचिंग मशीन जे जरिए जिनमें मिले थी मोटरसाइकिल जी कारकर्दगी तमाम बेहतर फ्यूल एडजस्टमेंट RPM जी एडजस्टमेंट कंप्यूटराइज जापानी मशीन जरिए कई वन्य थी होंडा जे क्वालिफाइड टेक्नीशियन जे जेर निगरानी आशिक होंडा मोटर्स एड्रेस इंडस बाईपास नस्त रेलवे लाइन मेहरापुर राप्ते जिलाए आसिम हुसैन आराई 0307-359-2120
2: सुबह की चाय या ट्रैफिक का जाम हर पल फन GFM बदलती लाइफ की ट्रेजेडी
3: ये yeah!

0: अपना शहर अपना घर मेहराबपुर और मेहराबपुर की आवाज GAFM 94।
1: कमर्शियल ब्रेक बाद एक दफो बीहर सभी के खुश आमदी चौथा प्रोग्राम सेहत की गाल जी मेहराबपुर FM 94 जी स्टूडियो में लाइव पेश के पे वने अवजो पैंजो मेज़बान हाकिम अली जिसकाणी अवसर गड आही। दोस्तों मुख्तलिफ व्यूज अवां ते पहुंचाईंदा आयो डॉक्टर मंजूर हुसैन मेमन साहब कुछ व्यूज आहिन जे की अवां ते पहुंचाईंदासी जिनके अल्लाह सनी जात शिफा दींदी आहे। वरी उही दोस्त ईंदा आहिन कॾहिं डॉक्टर साहब वटि ऐं चवंदा आहिनि त असांजा व्यूज़ बि हलायो। असीं दोस्तनि ते पैगाम पहुचाइणु चाहियूं था त असां सिहत याब थी आहियूं त अव्हां बि डॉक्टर साहब वटां इलाजु करायो त जीअं अव्हां बि सिहत याब थी वञो।
2: मतलब त फर्क कोन पियो
3: न पियो
2: असां खां तव्हां दवा केतिरो टाइम खाधी
3: तव्हां खां असां वठी आ पेर जे कर बोले जो मन वा जा महीनो
2: उन में फर्क पई जो
3: है में बिल्कुल ओके
2: हाणे मां बिल्कुल ठीक है
3: हाणे ओके
2: हां सिर्फ जेको फीडबैक देण आया हो
3: चार मायो या चार मानो तुझे संता का
2: जी जी
3: बाबा ये बीमारी जी दाए डॉक्टर साहब के असन जे माशाल्लाह हिमोजन में भी आए
2: जी जी
3: बाबा ठीक है बीमारी जा के दिया के जमुनिया रे दिखायो
2: जी जी अचन पाया हो
3: असांजे कैंटर में वेठल हुआ सभु चवनि पिया बाबा माशाल्लाह सही आहियूं डॉक्टर साहब खे त ज़ोर ज़ुल्म त न आहे साईं पंहिंजी राज हुजे बाबा सही आहियूं ख़ुशि आहियूं माशाल्लाह ओके आहियूं हाणे असां बि इहो हुनखे पुछे त चयो आहे त बाबा जेको आहे तव्हांखे इलाजु थियो आहे डॉक्टर साहब चुमो इहो पंहिंजो हूंदो आहे पोइ हुनखे नौकिरी बि आहे महिरबानी
1: दोस्तों ही व्यूज़ अवां ते पहुचायासीं डॉक्टर मंजूर हुसैन मेमन साहब जेको हिकिड़ो चाचो आयो जंहिं डॉक्टर साहब गंभट ऐं राणीपुर अक्सर माना वॾियूं इस्पतालूं मौजूदु आहिनि डॉक्टरनि जे हवाले सां परे परे खां उते मरीज़ अचनि था गंभट में त पूरे सिंध मां अचनि था त ॾिसो उते बि जेको आहे सो माना हुनखे फ़र्क़ु न पियो पर वरी हिते जेको आहे सो हिकिड़ो फ़र्क़ु अची वियो
4: त
1: इंसान खे शुक्र करणु घुरिजे। प्रोग्राम सिहत जी ॻाल्हि जी मेहरापुर FM
4: जी
1: M94 तां लाइव पेश कयो पियो वञे। डॉक्टर मंज़ूर हुसैन मेमन साहब सिंह जो मशहूरु मारूफ़ डॉक्टर असांजे स्टूडियो में मौजूदु आहे। प्रोग्राम में कॉल्स बि शामिल कंदा हलंदासीं 0301 9194 8051। ॾिसो हीउ कॉलर किथां जो हूंदो। अस्सलाम वालेकुम। हेलो
5: जी
1: अदा केर पियो ॻाल्हाए? अच्छा नूह पुटु केरु पियो ॻाल्हाए? ख़ुश आमदी चवंदा कलंदर बख़्श साहिबु ठीकु आहियो तबियत ठीकु आहे छा पुछंदा डॉक्टर साहिब खां? आवाज़ ई कटिजे थो मुंहिंजे भाउ जो हाणे आऊं छा करियां? जी जी अचे पियो دوست جو آواز گھٹجی تو وجے پی کٹجی کٹجی اچے تو اِن کرے سکوں گا ڈاکٹر صاحب نیٹورک خراب ہوں یا وی دوستوں سے بھی یہ مسئلہ ہوں تو دوست جو ایریا ہوں تو سگنل خبر ہے گھٹ ہے تو مطلب ان جگہ سے وی بیو جی سگنل جام ہیں زیادہ ہو
4: جائیں
1: 0301-9898-151 پروگرام ہے صحت کی گال جی مہراپور ایف ایم 94 جو آواز تاج سماعت ہندے پہنچے پی تو اصل پروگرام میں بذریعہ لائیو کال شامل تھی سکو تھا 0301-9898-151 ڈاکٹر صاحب ہر اربا خمیس جمعہ چھنچر آچر سومر سومر تے صبح 10 کا شام 5 وگے تھی جرمن ہومیوپیتھک کلینک ساموں ودھن پوٹرا پیٹرول پمپ کورڈی کبیر روڈ مہراپور میں مریضن جو علاج کندا آہن پروگرام ہے صحت کی گال گردے کی پتھری ہوجائے مسانے کی پتھری ہوجائے یعنی کہڑی بھی بیماری ہوجائے کا بھی بیماری لا علاج نہ اواں کے مایوس نہ ہے تھنو ڈاکٹر منظور صاحب ہلیا جو جرمن ہومیوپیتھک کلینک جرمن منا جرمن جو ایکڑی برانچ ہے اواں اوتے ہلیا جو اللہ سنی ذات شفا دین والی ہے السلام علیکم
5: وعلیکم السلام سنشار بابا
1: دعا الحمدللہ کیر بھی گلائے منا سائیں
5: صدام اسوانی بابا
1: جی صدام صاحب چھا پچھنو با ٹھیک آیو ڈاکٹر
4: جی سر بالکل جی ہاں تاج آڈو چاچے بدھاؤ ڈڈ کی بیماری ہوئی ان کے بھی گھر والی کے تکلیف ہوئی ڈڈ کی سو ان حوالے سے بھی ان کے ڈاڈ ریلیف ملو ہے اڑے طریقے سے خوش سارا بیا بھی چمڑی جا جے بھی مسئلہ ہوتا ہے انہوں نے الحمد للہ ہومیوپیتھک میں کامیاب علاج موجود ہے جی ہاں چمڑی میں ہر جی بیا ویوز موجود ہیں وہ بھی قدرتی چمڑی کے حوالے سے ہی پیشنٹ اصا آئل ہو جی سوریاسس کی خبر ہے تو کتنی ایکڑی خطرناک تکلیف ہوں خطرناک بیماری ہوں جی یہ سمجھو مچھلی جا چلر جسم سے اچھی ویا ان حوالے سے جو اس کے دوا ڈنی سی الحمد للہ وہ بھی شفا اب تھی اچھا تو ان جا بھی ویوز اب تھی پہنچایا تھا
6: مختلف ڈاکٹر کے دکھا ہو